0: ले जे माले शाच अलर ले
1: जे गेगिन बाचन लर ले
0: नम हरि थनजन अलर ले
1: चोपो छनसो छ छेचो नाचो सिपी गाच लेंसन जो जोकी ड्रिंक जे जे